आप लोग आ गए हैं वापस और हम लोग सुन रहे थे माहर जैन का कलाम, दैट इज़ या नबी सलाम अलैका। मैंने जो पहले आतिफ असलम का कलाम चलाया था वो हम्द थी, तो आई थॉट इट विल बी बेटर टू लाइक प्ले अनाथ नाउ। एज वी वर डिस्कसिंग अबाउट रमज़ान एंड द इवेंट दैट अकर्ड इन रमज़ान, आई थिंक क्रॉनिकल ऑर्डर में चलना चाहेंगे तो मुझे इस तरह से चीज़ें याद नहीं आएंगी, बट एक चीज़ जो मैं रमज़ान के बारे में जब भी सोचती हूँ मुझे बहुत ज़्यादा मतलब बचपन से ना वो फंस गई हुई है मेरे दिमाग में। और मुझे ऐसा लगता है कि क्योंकि मेरे अपने फादर की डेथ बहुत जल्दी हो गई थी, तो मेरे लिए जो डेथ्स हैं उनका मतलब कुछ और तरह से हुआ करता था। मतलब मेरे लिए डेथ जो है वो एक ऐसा इवेंट कभी भी नहीं था जो कि दूर दराज किसी कज़न का होता है और आपका नहीं होता। मतलब मैंने बचपन से ही कन्फ्रंट किया है डेथ को और अपने लव्ड वंस को खो देने को, तो इस वजह से मैंने जब बचपन में पढ़ा कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की जो वाइफ थी द फर्स्ट वन हज़रत खदीजा और उनके साथ में जो उनके चचा थे हज़रत अबू तालिब, उन दोनों की डेथ जो है, मैं सही नहीं हूँ नाम तालिब मुतलिब, मतलब मुझे मैं गलती नहीं करना चाहती, आई एम सो सॉरी, मैं इसको चेक करूँगी बिकॉज आई डोंट वांट कि मैं कुछ गलत बोल दूँ। लेकिन हज़रत खदीजा की चीज़ जो है वो हमेशा से मेरे एक दिमाग में रही है, बिकॉज़ मुझे लगता था कि अबू तालिब, एग्जैक्टली हज़रत अबू तालिब की भी जो डेथ है वो रमज़ान में ही हुई थी। तो मतलब मुझे ना डेथ वाली जो चीज़ है वो हमेशा से ऐसे लगता है कि एक नेचुरल फिनोमेना है, और मुझे पता है कि जब कोई इंसान आपके पास नहीं होता तो उसको उसकी कमी किस तरह से महसूस होती है। मुझे उसके लिए कोई भी चीज़ जो है वो फिल्मों में देख कर खुद आर्टिफिशली महसूस नहीं करनी पड़ती है, मैंने वो एक्सपीरियंस की हुई है लाइक एज़ अ गर्ल हु वॉज़ ओनली 6 ईयर ओल्ड। तो इस वजह से मुझे वो जो एक हज़रत वसल्लम की पेन वाला टाइम था ना, जिसमें वो हज़रत खदीजा की डेथ हो गई, हज़रत अबू तालिब की डेथ हो गई, वो मुझे है ना हमेशा वो बहुत पर्सनल सा लगता है, बिकॉज मुझे लगता है कि ये चीज़ मुझे पता है, शी वॉज़ द प्रॉफिट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बिलॉवड वाइफ फॉर 23 ईयर्स। एंड रेवलेशन भी जब उनकी हुई थी तो हज़रत सल्लल्लाहु अलैहि वसल्लम जब, तो हज़रत खदीजा जो हैं वो उनके शी वॉज़ देयर फॉर हिम एंड शी वॉज़ द वन हु गेव हिम द कॉन्फिडेंस कि मतलब इफ़ नॉट यू हु एल्स इज़ वर्दी ऑफ द स्टेटस ऑफ बींग कॉल्ड एज प्रॉफिट। तो उस टाइम पर जो एक एक होता है ना पीछे से सहारा, वो हज़रत खदीजा की तरफ से ही मिला था। और उसके बाद हज़रत खदीजा के ही जो लाइक कज़न थे या फिर मतलब रिलेटिव थे अबू लहब, उनके पास जब गए थे तो मतलब वो एक कंफर्म वाली बात हो गई थी कि जी रेवलेशंस इसी तरह ही होती हैं और जो पुराने पैगंबर नबी गुजरे हैं उन पर भी रेवलेशंस जो हैं वो इसी तरीके से हुआ करती थी। तो हज़रत खदीजा एक तरफ से तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की देयर वाज़ अ बिग एज डिफरेंस बिटवीन देम एज़ वेल, शी वॉज़ ओल्डर देन हिम, ही वॉज़ वेरी यंग व्हेन दे गॉट मैरिड, शी वॉज़ अ वर्किंग वुमन, सो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम यूज़ टू वर्क फॉर हर, सो शी वॉज़ अ विडो, नॉट अ विडो, डिवोर्सी, शी वॉज़ अ डिवोर्सी एज़ वेल एंड स्टिल ही मैरिड हर बिकॉज ऑब्वियसली बिकॉज शी वॉज़ अ वेरी बिग सपोर्ट इन हिज़ लाइफ। एंड उन्होंने बाद में वो साबित करके दिखाया कि वो औरत जो है अगर आपके पीछे वो एक एक सपोर्ट हो तो वो ज़िंदगी में कितना सुकून लेकर आती है, एंड शी वॉज़ अमंगस्ट द पीपल जो उन्होंने सबसे पहले इस्लाम जो है वो कबूल किया था। इसी तरह हज़रत अबू तालिब जो हैं वो भी इसी रमज़ान के महीने में हुए थे, ही ऑल्सो पास्ड अवे, एंड इस वजह से उन्होंने उस साल को ईयर ऑफ सोरो के नाम से हज़रत सल्लम ने उसको डिस्क्राइब किया था। इसी के साथ साथ जब हम लोग क्रॉनिकल, मैंने आपको कहा कि हम क्रॉनिकल ऑर्डर्स में नहीं जाएंगे, लेकिन अगर हम लोग डेथ्स की बात कर रहे हैं तो मैं जब से पैदा हुई हूँ मैं यही सुनती हूँ कि जो जुमे के दिन पैदा होते हैं वो बहुत लकी होते हैं, जो जुमेरात के दिन पैदा होते हैं वो मतलब डेथ होती है वो बहुत लकी होते हैं, इसी तरह जो रमज़ान में जिनकी डेथ होती है वो बहुत लकी होते हैं। तो मतलब अल्लामिया जो है अपने मनपसंद लोगों को के ऊपर इस तरह के जो हैं वो यू नो नवाजता है अल्लाह मियाँ उन लोगों को। तो जब हम नवाजने की बात कर रहे हैं तो लाइक मुसलमानों में आफ्टर प्रॉफिट्स समबडी हु इज़ लाइक वेरी प्रोमिनेंट इज़ हज़रत अली,
مطلب مجھے ہمیشہ سے لگتا ہے کہ حضرت علی جیسا بندہ جو ہے وہ ایک ہوتا ہے نا انڈیفیٹیڈ چیمپئن ٹائپ چیز جو ہوتی ہے, ہی واز سمبڈی یو کین ناٹ ڈسکرائب ان ورڈس. حضرت علی والی جو فیلنگ ہے وہ صرف آپ, مجھے لگتا ہے کہ حضرت علی کو ڈسکرائب نہیں کر سکتے, ان کو صرف آپ فیل کر سکتے ہو. بیکاز بچپن سے لے کر آج تک آپ شیعہ ہو سنی ہو, آپ کا جس بھی مسلک سے تعلق ہو, اگر آپ کا دماغ کام کرتا ہے تو آپ آبویسلی حضرت علی کو ایز یور رول ماڈل دیکھتے ہو, بیکاز حضور صلی اللہ علیہ وسلم یوز ٹو لو ہم. تو آبویسلی تو اسی لیے ہی یوز ٹو سے دیٹ جس کا میں مولا ہوں اس کا علی بھی مولا ہے اینڈ آل دیٹ. تو علی مولا, اسی لیے علی مولا نام پڑا ہوا ہے. مجھے یہ چیزیں جو ہیں یہ میں کافی دفعہ سن چکی ہوں, تو اٹس ناٹ دیٹ کہ یہ بس میں اپنی طرف سے مونگیاں مار رہی ہوں. بٹ وین یو ٹاک اباؤٹ, ایز آئی ایکسپلین, حضرت علی از اے فیلنگ یو کین ناٹ ایکسپلین ان ورڈز. اور ہمارے جیسے گناہ گار, میرے جیسے گناہ گار, تو آبویسلی میں نہیں ایکسپلین کر پاؤں گی اس طرح سے. بٹ ہی آلسو پاسڈ اوے ان رمضان. سو ایک وہ چیز تھی دیٹ جو کہتے ہیں کہ اللہ میاں کے پسندیدہ بندے جو ہیں ان کو اٹھایا جاتا ہے رمضان میں, یا جو ہے وہ رمضان ان کے لیے ایک منتھ ہے جس کے اندر اللہ میاں اپنے پیار کرنے والے لوگوں کو, اپنے سے پیار کرنے والے لوگوں کو بخشتا ہے یا نوازتا ہے. اسی کے ساتھ ساتھ حضرت عائشہ جو ہیں, حضرت عائشہ ابو بکر, حضرت ابو بکر کی بیٹی, حضور صلی اللہ علیہ وسلم کی جو وائف ہیں, ان کی حضرت عائشہ کی بھی جو برسی ہے وہ رمضان میں ہوتی ہے. شی آلسو پاسڈ اوے ان رمضان. اینڈ دین اگین حضرت عائشہ واز ون آف دا پلرز آف اسلام, بیکاز آگے جو اسلام چلا ہے وہ ان سے, بہت سی روایتیں جو ہیں وہ ان سے منسلک کی جاتی ہیں. لائک شی واز ینگ, شی یوز ٹو بی ود حضور صلی اللہ علیہ وسلم آل دا ٹائم. اور ناٹ اونلی بیکاز وہ میرڈ تھی ان کے ساتھ, اٹس بیکاز وہ بہت زیادہ ان کے ساتھ ان کا ٹائم گزرا ہے. دین شی واز حضرت ابو بکر کی بیٹی, تو آبویسلی دیٹ ایڈز مور ویلیو اینڈ مور ویٹیج ٹو ہر اسٹیٹس. اینڈ حضرت عائشہ جو ہیں وہ شی واز حضور صلی اللہ علیہ وسلم کی ون آف دا بلوڈ وائفس آلسو, اور اماں عائشہ ان کو کہہ کر ہم مخاطب کرتے ہیں. اور اسی طرح جب ہم حضرت عائشہ کی بات کر رہے ہیں, حضرت علی کی بات کر رہے ہیں, تو اس کے بعد آئیں گے حضرت حسن آلسو. حضرت حسن آلسو پاسڈ اوے ان رمضان. اس طرح سے بہت زیادہ ایونٹس ہیں رمضان میں جو کہ بہت سیڈ کنسیڈر ہوتا ہے. لائک حضرت علی کا اگر آپ واقعہ سن لیں کہ جس طرح ان کی ڈیتھ ہوئی تھی, دیٹ اے رینڈم گائے جو کہ آیا اور اس نے آ کر مار دی تلوار, اور اس طرح سے مطلب بندے کو فیل ہوتا ہے کہ یار مطلب کیا. اور وہ لوگ جو مار رہے ہیں وہ بھی مسلمان تھے, اور جو مروا رہے ہیں وہ بھی مسلمان تھے, اور جو مر رہا ہے وہ تو پھر علی تھا. تو مطلب وہ مجھے کبھی کبھار ہوتا ہے کہ آپ اپنے بدلوں میں اتنے بلائنڈڈ ہو جاتے ہو کہ آپ کو ایسے کیسے نظر نہیں آیا کہ جس بندے پہ آپ ہاتھ اٹھا رہے ہو یا جس بندے پہ آپ تلوار اٹھا رہے ہو وہ حضرت علی ہے. یار مطلب اتنا کیسے بلائنڈ ہو جاتے ہیں لوگ اپنی انا میں اور اپنے غصے میں اور اپنے, لیکن پھر وہی چیز, اللہ میاں نے سب فیلنگس بنائی ہیں اور اللہ میاں نے اسی طرح سے زندگی آگے چلانی ہے. تو بہت ہی سیریس ٹاپک ہو گیا, ڈیتھس بہت زیادہ میں نے آپ لوگوں کو اس طرح کی کر دیں. رمضان میں ان سب ڈیتھس پہ ختم بھی ہوتے ہیں, اور لوگ جو ہیں وہ سبیلیں لگا, سبیل مطلب ایسے ختم دلاتے ہیں, کھانا وغیرہ دیتے ہیں. یہ چیزیں میں نے پاکستان میں رہتے ہوئے فرسٹ ہینڈ ہمیشہ سے ایکسپیرئنس کی ہیں. یہاں میں کوشش کرتی ہوں کہ میں تھوڑا بہت جو ہے ان کو پریکٹس کروں اور میں آگے لے کر چلوں. اور اس وجہ سے میرے لیے بہت امپورٹنٹ تھا کہ میں اس طرح ہم لوگوں کے رمضان اسپیشل جو پہلا شو ہے اس کے اندر پوری بیسکس جو مجھے انفارمیشن پتہ ہے رمضان کے بارے میں وہ آپ کے ساتھ کہیں. ابھی آپ اگلا کلام سنیں, اور جب آپ واپس آئیں گے تو ہم آگے کنٹینیو کرتے ہیں.

So we are back, and that was Sami Yusuf, and he just does magic. मतलब मैं आतिफ असलम को हमेशा देखती होती हूँ. जब हम लोग छोटे थे तो हम लोगों को obviously the same school, तो इस वजह से हमें होता था कि आतिफ असलम used to do नाते and everything, and he was like this बीबा बच्चा, and then he started you know doing all these songs and all that. और उसके बाद बंदे को लगता था कि यार मतलब obviously उसने songs की तरफ से आना था, because नाते पढ़ के कौन मशहूर होता है. But then you live long enough and you will witness everything, because we lived long enough to see that Sami Yusuf actually only sings isi tarah ke kalam jo hote hain, and he is famous. To Allah Mia jisko famous karna chahe aur jisko izzat dena chahe, to matlab जी हाँ. तो इसी नोट के साथ हम लोगों ने एक बहुत ज़रूरी बात करनी थी जब हम रमज़ान में पेश आने वाले इवेंट्स के बारे में बात कर रहे हैं. तो हाउ कैन, तो आई सेव्ड द बेस्ट फॉर द लास्ट, बिकॉज नज़ूल कुरान जो है वो भी रमज़ान के महीने में ही हुआ हुआ है. और मतलब वो जो नज़ूल कुरान का जो एक पूरा इवेंट है वो इन इटसेल्फ इतना ओवरवेलमिंग है दैट आपको समझ नहीं आती है कि मतलब कैसे आप अपनी फीलिंग्स जो हैं उनको डिस्क्राइब करो. मैं जब छोटी थी तो मुझे लगता था कि दैट अगर मेरे पास अभी कोई आ जाएगा और वो मुझे कहेगा कि वो फरिश्ता है एंड ऑल दैट, तो मतलब मैं तो आई विल बी स्केयर्ड टू डेथ. एंड दिस इज़ द सेम थिंग दैट हैपेंड विद हज़रत सल्लम आल्सो. ही वाज आल्सो वेरी स्केयर्ड. ही वेंट होम, ही टॉक टू हज़रत खदीजा, बट ही हैड अ वेरी गुड सपोर्ट सिस्टम. शी देन केम विद हिम एंड शी सेड, मैंने सुना है दैट जो वहियाँ हैं वो रेवलेशंस जो हैं वो इसी तरह होते हैं बाय सम एंजल्स, एंड ऑब्वियसली you are the right person, so who else than you. And then he was like she was like okay let's go there and see. And and jab wahan par hum honge to us waqt jab wahan par hum honge to say, like hug me or do something, and then we'll know that वो जिन है या वो फरिश्ते हैं, बिकॉज फरिश्ते जो हैं वो मासूम होते हैं, और जब वो मियाँ बीवी जो हैं वो इंटीमेट होते हैं तो वो वहाँ से चले जाते हैं, जबकि जिन जो हैं वो वहीं पर रहते हैं और उनको इन चीज़ों से कोई फ़र्क नहीं पड़ता. तो दैट वाज द लिटमस टेस्ट फॉर हज़रत खदीजा, एंड ऑब्वियसली हज़रत जिब्राइल वेंट अवे when they hugged and all. उसी टाइम पर हज़रत जिब्राइल ने अपने आप शो करवाया था हज़रत हुज़ूर सल्लम को, एंड ही हैड 600 से ज़्यादा पर, एंड वो पर जो हैं वो नीले और ग्रीन एंड ब्लू थे. और मतलब ये एक और मुकाम पर हुआ था जब हज़रत सल्लम जो हैं वो शब कदर का वाक़ा पेश आया था, शब मेराज का वाक़ा पेश आया था. शब मेराज पर जब वो वहाँ पर ऊपर गए थे हज़रत सल्लम अल्लाह मियाँ से मिलने, तो वहाँ पर जो हज़रत जिब्राइल के बैठने की जगह थी वहाँ पर जब उन्होंने देखा था, तो हज़रत जिब्राइल जो है उनके परों में से जो बहुत कीमती पत्थर और मोती जो हैं वो परों में से गिर रहे थे. एंड ही हैड मोर देन 600 पर, एंड ही वाज सो बिग दैट जब हज़रत खदीजा के साथ ओहद के पहाड़ पे ऊपर ओहद का पहाड़ आई डोंट नो या ओहद का पहाड़ है नहीं सीरियसली कभी कभार मैं बिल्कुल ब्लैंक हो जाती हूँ. और फिर मुझे गारे हिरा पे ऊपर, ठीक है, गारे हिरा के ऊपर जब हज़रत सल्लम ने हज़रत जिब्राइल को अपनी फॉर्म में देखा था, तो वो इतने मेजेस्टिक और बड़े थे कि उन्होंने पूरा एक वो जो अर्थ का होराइज़न होता है ना, वो जो एक एक लुक होती है पहाड़ के ऊपर से आपकी अर्थ की, वो पूरा होराइज़न भर गया था, बिकॉज ही वाज सो बिग एंड सो मेजेस्टिक. तो हज़रत जिब्राइल के बारे में हम एक किसी और दिन बात करेंगे, बिकॉज हज़रत जिब्राइल की शानी और है. लेकिन हज़रत सल्लम जब इस तरह कुरान नाजिल होना शुरू हुआ था, तो हज़रत खदीजा ने जिस तरह उनका साथ दिया, और जो वाक़ियात हैं और जो चीज़ें रिलेटेड हैं उस नज़ूल के वाक़े से, वो इन इटसेल्फ इट इज़ सो मतलब अनरियल, कि आपको लगता है कि यार मतलब आप किसी कोई स्टोरी पढ़ रहे हो. बट द बेस्ट थिंग अबाउट दिस थिंग इज़ दैट वो एक्चुअली सच में हुई है. और जब वो आप चीज़ें जो हैं वो पढ़ते हो सुनते हो, तो आपको लगता है कि यार मतलब किस गर्दों का है तू, एक टूटा हुआ तारा ना. तो वही सो इस तरह की एक सेकेंड
اپنے ساتھ ساتھ کچھ اور بھی کام کر رہی ہوں. اوکے تو اس طرح کی بہت سی, اچھا میں آپ لوگوں کو ایک بندے کا نام بتانا چاہی تھی, فرقان قریشی ولاگس نام ہے اس کا, میں وہی ڈھونڈ رہی تھی. اس کے اندر جو ہے وہ دیٹ گائے ایکچولی ڈز اسلام کے بارے میں جتنے بھی انٹرسٹنگ اور بہت آپ کے تھاٹ پرووکنگ قسم کی ایونٹس ہیں نا, اور جو جیسے حضور, جیسے اللہ میاں نے قرآن میں کہا ہے کہ عقل والوں کے لیے نشانیاں ہیں نا, تو ہی از امنگ دوز پیپل جو نشانیاں جو ہے وہ اکٹھی کر رہا ہے, اور وہ آدمی ہم لوگوں کے لیے ولاگس بناتا ہے اور وہ ہم لوگوں کو بتانے کی کوشش کرتا ہے کہ کیا کیا کیسے کیسے ہوا ہو سکتا ہے یا کیا کیا ریزنس ہو سکتے ہیں ان چیز ان سب چیزوں کے پیچھے. تو اگر آپ لوگوں کو قرآن مطلب رمضان میں آپ کے پاس ٹائم ہے تو یہ پوڈ کاسٹ سنیے. میں تو رمضان کے بغیر بھی سنتی ہوں, میں تو ہر وقت یہ پوڈ کاسٹ سنتی ہوں جب بھی میں کام پہ جا رہی ہوتی ہوں, کام سے واپس آ رہی ہوتی ہوں. تو ریولیشن آف قرآن جو ہے اس کا ایک جو بگن ہے وہ رمضان میں ہوا تھا, اور یہ پورا واقعہ جو ہے میں فرقان قریشی ولاگس میں سن رہی تھی. اینڈ اس طرح کی بہت سی چیزیں ہیں جو آپ لوگوں کو مسٹ سننی چاہیے. اب ہوتا یہ ہے کہ ہم لوگ سب قرآن پڑھتے ہیں اور شب قدر آتی ہے, مطلب آبویسلی شب قدر از اے ویری ویری ایک تحفہ ہے اللہ میاں کی طرف سے ہم سب لوگوں کے لیے, تو جو کہ تاک راتوں میں ہم لوگوں کو ڈھونڈنے کے لیے کہا گیا ہے, اور وہ بھی رمضان میں ہی ہے آبویسلی, دا گفٹ اللہ میاں. ناؤ ہوتا یہ ہے کہ سدرۃ المنتہا پہ جو ایک درخت ہے جس کے اوپر کہتے ہیں کہ اس کے اوپر سب کے فیت لکھے ہوئے ہیں, اسی درخت کے درمیان میں حضرت جبرائیل رہتے ہیں, وہ ان کی ریسٹنگ پلیس ہے, اور انہی برانچز پر ایک برانچ پہ بہت مطلب نا گنتی کیے جانے والے فرشتے بیٹھے ہوئے ہیں جو کہ مے بی ہمارے اعمال لکھ رہے ہوں گے, اس چیز کے بارے میں مجھے اتنا انفارمیشن نہیں ہے, لیکن وہ سب فرشتے جو ہیں وہ حضرت جبرائیل کے ساتھ جو ہیں وہ شب قدر والی رات پہ نیچے آتے ہیں ارتھ پہ, اور وہ آ کر دیکھتے ہیں کہ کون سا آدمی ہے جو ہم لوگوں کو اللہ سے کچھ مانگ رہا ہے اور ہم آمین کہہ دیں, کون سا آدمی ہے جو اس رات پہ کھڑا ہوا ہے اور وہ کچھ کرے اور ہم اس پر آمین کہہ دیں. تو یہ جو راتیں ہیں, یہ تاک رات والا جو ایک وہ جو شب قدر والا ایک گفٹ ہے, وہ بھی آبویسلی رمضان میں ہی ہم لوگوں کو ملا ہوا ہے. اینڈ شب قدر کی سب سے بڑی ایک نشانی جو ہے وہ کہی جاتی ہے کہ اگلے دن جو سورج ہوتا ہے وہ بہت ڈل ہوتا ہے. وہ سورج ڈل ہونے کی جو ایکسپلینیشن ہے وہ یہی ہے کہ اتنے زیادہ فرشتے آسمان سے اترتے ہیں دیٹ سورج کی روشنی ماند پڑ جاتی ہے, اور حضرت جبرائیل اپنی فل گلوری میں نیچے اترتے ہیں اپنے فرشتوں کے ساتھ, اور وہ ڈھونڈتے ہیں کہ کون سا ایسا بندہ ہے جو اللہ میاں جو ہے ان سے معافی مانگ رہا ہے یا ان سے کچھ دعا مانگ رہا ہے یا اللہ میاں کو سجدہ کر رہا ہے اور یہ وہ, اور پھر اللہ میاں کا اپنا نظام ہے اپنے پسندیدہ لوگوں کو نوازنے کا. تو یہ سارا ابھی بیسک تھا رمضان کے بارے میں, ٹھیک ہے. اس کے ساتھ میں جو آپ کو کہہ رہی ہوں کہ فرقان قریشی ولاگس, اس میں جتنی بھی چیزیں میں نے اب تک سیکھی ہیں میں وہ سب آپ کے ساتھ بہت عرصے سے شیئر کرنا چاہ رہی تھی. میں تھوڑا سا نا ترتیب کے حساب سے آپ لوگوں کے ساتھ وہ شیئر کروں گی, اور اگلے جو دو شوز ہیں ہمارے ہم ان میں اس سے ریلیٹڈ باتیں کریں گے, اور رمضان کا شو ہم اس دفعہ اس طرح بنائیں گے کہ آپ لوگوں کو بہت جتنی زیادہ سے زیادہ انفارمیشن مل سکتی ہے وہ ملے. اینڈ آئی ہوپ کہ آج کا جو شو ہے وہ بہت اس طرح کا نہ ہو کہ مطلب میں بہت زیادہ غلطیاں کر رہی ہوں اور یہ کیا عورت ہے کہ پریپیئر کر کے کیوں نہیں آتی ہے. میں صرف یہ کہہ رہی ہوں کہ میں صرف ایک کوشش کر رہی ہوں, میں بہت کوئی لرنڈ بندی نہیں ہوں, ٹھیک ہے, میں ایک گناہ گار عورت ہوں. اگر اس کے باوجود آپ لوگوں کو کوئی چیز بری لگی ہو تو آئی ایم ویری سوری فار دیٹ. آپ لوگ مجھے کریکٹ کر سکتے ہیں, آپ لوگ مجھے سجیشنس بھیج سکتے ہیں, اور اس کا طریقہ بہت آسان ہے جو کہ آپ کو پتہ ہے. ریڈیو فیبرک کی ویب سائٹ پر جائیے اور پروگرامس میں پاک انڈیا ایکسپریس کو ڈھونڈیے, وہاں پر میری تصویر کے ساتھ نیچے جب آپ جائیں گے تو وہاں پہ آپ فیڈ بیک دیکھ سکتے ہیں.